0: विशोले मानेको तपभूमि नेपालको संस्कार र संरचनामा सेको शिरबाट बगी सानो भई आउँछ यहाँ आउँदा ठुलो छतामा कोशी शिवले सिलोक सही सत्य भने बापतमा बनाउनु पर्दैन मलाई दोषी। हस्त नमस्कार। यति भन्दै म सैलुङ एफएम को हाम्रो सैलुङ एफएम प्रदीप सेन्चुरीले मलाई यहाँ माइकमा चाहिँ बोल्ने अवसर दिनुभएको हुँदाखेरि उहाँहरूको सिङ्गो टिमलाई मेरो हृदयदेखि नै नमन गर्न भन्न चाहन्छु र उहाँहरूलाई सदा सर्वदा भगवान श्री राम श्री हनुमान दाहिना भएर सदा सर्वदा उहाँहरूको रक्षा क्षमा गर्नुहुन्छ। चराचर जगतभरको भगवान श्री कृष्ण राधा कृष्णले चराचर जगतभरको रक्षा गर्नुहुन्छ र विश्वले मानेको हाम्रो तपभूमि यो मातृभूमि नेपाल हाम्रा राजनीति दलहरूका मित्रजनहरूले राजालाई नै गद्दीमा खडा राखेर रा, हाम्रो नेपाल मातृभूमि नेपाल र हाम्रो संस्कार रीति रिवाज हाम्रो संस्कार संस्कृति बचाउनुहुन्छ भन्ने मलाई पूर्ण आँखदेखि नै विश्वास छ। हस्त नमस्कार।
1: सासुर ससुरा माता पितालाई जसले हेला गर्दछन्

माता पितालाई खुशी पारी पाल्छ जसले खुशी हुने छन् हरी। माता सासू ससुरा

0: अतिको बालक हिजको जवानी आज त बुढो भई पर्ला कष्ट भोग्नु पछि त यहाँ पर्नेछ बस्नु रोई।
1: सृष्टिका पहिले मै थिए फगात कोही थिएनन् अरू जो देख्छौ अहिले सबै बुझ तिनी मेरै विभूतिहरू। सृष्टिका पछि फेरमा प्रलयमा मै ग्रहन्छु फगात मुदेखि।

तमगुण पंचय महाभूत दशै। सृष्टि का पहिले मई थिए भगत कोई थिए नन्नरु, जो देख्छौ अहिले सबै बुझ तिमी मेरै विभूतिहरु। सृष्टि का पछि फेर महापरलयमा मै एक रहन्छु भगत, मुदेखि बाहेक कोही छैन कहिल्यै मेरै सर्व हो जगत। सत्य निर्मल शुद्ध परमामय छ एक छैन दोस्रो अरू,

भवत दशै पैदाजी भरुको गराए मैले चैतन्य पारे तसै चैतन्य हुन गए सकल विद्यै स्वरूपमा पसि लागे जन्म गर्न ती वर्मले व्ययहरूमा फाँसी घरका बाहिर भित्र जुन तरहको देखिन्छ आकाश यहाँ उसैमा फिक मै भगत सम्पूर्ण संसारमा आकाश नाश

Sara Dharma Purana Kabi Sayaka Bata Kata Suni Lagi Cheri Sudhauna Kana Pa Sauna Maneka Amoni Short China, that way, Buru Bayu Yosunda Kanatrita China Kayene Ichavadiya Une Sundama Palapaine Pachi Pani Mukti Samit Pani उसने देवी रात की किताब में ये कई रचियो गाजी पढ़ी ने थी न कहीं पनी ओलन बरमन बुद्धिया लापु पाची का पलन का सारी मनी ती माथी करुणा गारे रजसले एक बेला देखी अनी सारा इबेदारू बनाई दिनुवा ओला सजीलो मनी गाउँमा केटीहरू छोरीहरू पढ्ने सबले मोबाइल बोकिरहेका छन् मोबाइलमा भर्छन् जान बुवा जाए उहाँ गएर भन्दै चाँडो भन्छन् सबैले भरिरहेछन् त्यतातिर घोषाई कुण्डलमा बगे कि त्रिशुली बिचमा निसिने खोला तपाईँ हामीको मरिने चोला माया नमार्नु होला शुद्ध जल पनि बग्दछ मनमा तिजीमा मन बग्छ सोरी तले फेरि भेट होला भन्नी हौ तिमी पनि देख्दै नयाँ चिन्तले हे भाइ हो मर्दछु मर्नलाई चढ्दैन काल केही गरी मलाई बाँच्ने उपाय भरसक समय गरूला मर्ने निश्चय छँदैछ मरौँला नम्बरी हुँदैन रे क्या एकपल्ट चाहिँ पापको डर रति बर नराखी तैले बुहारी हरि सोही पाप अहिले प्रकट हुन गयो त्यही पापले प मरी दुई भात त मैले लेखेको छु निन्द्राका वशमा सबै परि गए सीता बाबु तैरोने निन्द्राबाट बिउ पिकन त सम्झेर बिहाल हुने रामसित वनमा गएर बसेछन् रे निन्द्रामा परिछन् रे छक्क परेको थिइन् झलास्छ बिउँदा केही पनि छैन झर्सङ्ग बिहाल भएर बसेछन् रे रामले छोडेर हिँडेछन् रे अब कहाँ जाने बिन्द्र वनको जङ्गलमा एक्लै परियो माइमै केटेगरी त्यसो भनेको छ पानीको पनेरो फुलबारी अँधेरो गजुर बसाउन रह्यो उठ न उठ सिलके दाजु हो पूर्वै उजेलो भयो है रात भरि सिलो भन्दाखेरि देवी भागवत कथा मृत सरी विस्तार गर्छु अब

0: नाजीवनको समर नगरे आउँदैन जवान तिरी दालचिनी छकरा अलैची सुकुमेल सिगरेटलाई चाहिने सलाई यो गाउँभरिको को छ सिपालु जोडा खटाइदेऊ मलाई हे नानी तिमी त पहेली पातली दन्तैमा लाउने दिरी आफ्ना जीवनको समर नगरे आउँदैन जोबान फिरि भने आफूले उसले भने हे बाबु पर्खी तलाई सिपालु छ हान्छु तलाई हे मूर्ख तत्त्व सबै विचार बगबा त गर्छ किन बारम्बार पत्ताला जाओस् अब स्वर्ग छाडी मर्नु छ तैले नै त पछाडि भने उसले धम्की दिन्छ।
1: हे राजन सुनिदेऊ सत्य माईमा विस्तार गर्छु यहाँ सत्यले गरी कृति अन्त्य रहने जानी लिनु सब धर्मै पूर्वक राज्य पालन गरी गर्थे ती राजा अनि सन्तान केही नहुँदा सधैँती रहने अत्यन्त दिगदार बानी एक दिन सामु भएर नारी निरपकी यो बिन्ती गर्छिन् दुखी छौ महाराज हामी बहुतै सन्तान नहुँदामा सोध्नुहोस् गुरुका गएर अहिले कुन कर्मले यो गरी छोरो जन्म न जान्छ पूर्ण जुनीको सम्पूर्ण बाधारी सन्तानदेखि रहित भएर रहँदा भन्छन् अपुत्री पनि मर्दामा पनि पिण्ड पानी नमिलाने छुट्नेछ स्वर्ग पनि यस्तो धेर बिलव गरेर दुखी भई रुइन्ती रानी अनि सम्झाइकन रानी

0: आए फेरी वरुणजी गिरिधरूप धारी पूजा करे निरपति जे गरी भौती बारी। विन्ती गरे वरुणको सब
1: स्वागत छ कारण भइरहेको प्रतिनिधिको टोली मुस्ताङमा। सर्वोच्चमा मुद्दाको चाप तर न्यायाधीश नियुक्ति उच्चबाट घर जग्गा कारोबार तंग्रिँदै भारतले बिजुली आयात अनुमति नवीकरण गरे पनि निर्यात स्वीकृति दिएन।
2: विदेशमा अध्ययन र काम सकेर नेपालमै स्वरोजगार बन्दै युवाहरू। चिनीको अस्वाभाविक मूल्यबारे सरकारको निगरानी। घिउको माग उच्च तर आपूर्ति कम।
1: सुडानले विश्वको सबैभन्दा ठूलो भोकमरीको सामना गरिरहेको राष्ट्रसंघको भनाई। इरानले अमेरिकासँग कुनै पनि वार्ता नगर्ने चेतावनी। इरान र संघको सैन्य द्वन्द अन्तपछि तेलको मूल्य तीव्र रूपमा घट्ने ट्रम्पको दावी।
2: र एसियाली खेलकुदका लागि दिपेन्द्रको कप्तानीमा नेपाली क्रिकेट टोलीको घोषणा। रोहित सहित युएईका दुई खेलाड़ीमाथि आईसीसीको कार्यवाही। एनपीएलमा डेभिड वार्नरले काठमाण्डु गोर्खा आजबाट खेल्ने। रोहित सहित युएईका दुई खेलाड़ीमाथि आईसीसीको कार्यवाही। एनपीएलमा डेभिड वार्नरले काठमाण्डु गोर्खा आजबाट खेल्ने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरको सबैभन्दा शुरूमा रसुवाको भोटेकोशी बाढ़ी पछिको क्षतिको अपडेटको प्रसंग।
1: विपद व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म 1,379 जनाको रसुवा भोटेकोशी बाढ़ीमा पनि मृत्यु भएको छ भने 5,179 जना बेपत्ता छन्। 13,742 जनाको उद्धार गरिएको छ। घाइते मध्ये 343 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र जसमध्ये धेरै जसो डिस्चार्ज भइसकेका छन् भने केहीको अवस्था गम्भीर रहेको छ। डीएनए परीक्षण मार्फत सब पहिचानको काम जारी रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरण प्रभावित क्षेत्रबाट संकलित नमूनाहरू सम्बन्धित जिल्ला प्रहरी कार्यालय मार्फत परीक्षणका लागि पठाइएका छन्। बाढ़ीपछि विस्थापित भएका नागरिकहरू अस्थायी होल्डिङ सेन्टरमा बसिरहेका छन्। रसुवा, नुवाकोट र धादिङ गरी 30 केन्द्रमा कुल 2,155 जना प्रभावितले आश्रय लिइरहेका छन्। सरकारले होल्डिङ सेन्टरमा बस्न नचाहने परिवारलाई वैकल्पिक बसोबासको व्यवस्था नभएसम्म अधिकतम 6 महिनासम्म मासिक नगद राहत दिने पनि निर्णय गरेको छ। 4 जनासम्मको परिवारलाई प्रति महिना 15,000 रूपियाँ र थप सदस्य भएकोमा प्रति व्यक्ति 2,000 रूपियाँ उपलब्ध गराउने समेत व्यवस्था गरिएको छ। प्रभावित क्षेत्रमा 19 स्वास्थ्य संस्था मार्फत उपचार सेवा दिइएको छ। 934 जनालाई मनोसामाजिक परामर्श सेवा पनि उपलब्ध गराइएको छ। मोबाइल स्वास्थ्य टोली, एम्बुलेन्स सेवा तथा स्थायी स्वास्थ्य क्लिनिक संचालनमा ल्याइएको छ। रोग निगरानी समेतलाई तीव्र बनाइएको छ भने हालसम्म कुनै ठूलो संक्रामक रोग फैलिन नदिएको समेत बताइएको छ। बाढ़ीले सड़क, पुल र विद्युत संरचनामा व्यापक क्षति पुर्याएको छ। पृथ्वी राजमार्गका केही खण्ड अवरूद्ध भए पनि वैकल्पिक मार्ग संचालनमा ल्याइएको छ। पित्रावती क्षेत्रमा बेलीब्रिज निर्माण कार्य शुरू भएको छ भने विभिन्न सड़क खण्ड मरमत गरी यातायात आंशिक रूपमा संचालनमा ल्याइएको छ। धेरै स्थानमा नयाँ ट्र्याक खोल्ने, पहिरो हटाउने तथा ग्राभिलिङ गर्ने कामहरू पनि भइरहेका छन्। प्रभावित क्षेत्रमा अधिकांश टेलिकम सेवा पुनः सञ्चालनमा आएको छ भने केही दुर्गम क्षेत्रमा अझै समस्या कायम छ। विद्युत आपूर्ति पनि अधिकांश स्थानमा पुनर्स्थापना गरिएको भए पनि केही वडामा अझै सेवा पुग्न सकिरहेको छैन। राहत सामग्री हवाई तथा सड़क मार्ग मार्फत निरन्तर पठाइएको छ। इन्धन, खाद्य, औषधि तथा अन्य अत्यावश्यक सामग्रीको व्यवस्थापनमा सरकारसँगै गैर सरकारी तथा निजी क्षेत्रले पनि सहयोग गरिरहेको प्राधिकरणले जनाएको छ।
2: यसैबीच 10 भदौको भोटेको

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
2: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
1: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडि पट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
2: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
1: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
2: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
1: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडि पट्टि। होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
2: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हातगोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
1: ए त्यसो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
2: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
1: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844124235 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: उमे मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ। दोलाखाको कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चारे नरीभुईको बीचमा रहेको भूमे मन्दिर दर्शन गरी पुण्य कमाउनुहोस्। यस मन्दिरमा दर्शन गर्नाले रोग कष्ट निवारण हुने विश्वास रहिआएको छ। अगुवा रणवीर थामी, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोरे थामी, सचिव दलवीर थामी। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9861906066। भूमे मन्दिर कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चरे नरीभुईको बीचमा। हार्दिक आमन्त्रण।
1: भिनेश्वर नगरपालिका वडा नम्बर 8 बोझ थनलागी निवासी धनजीत पाखरिनको यही मिति 2083 साउन 14 गतेको दिन 72 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्तै मर्मात भएको छौ। यस दुखद घड़ीमा दिपांगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै बौद्ध धर्म महायान परम्परा अनुसार गरिने घेवा कार्यक्रम साङ्गे होबा मेगु सिंघाममा धेवा चेनमा पुगोस भनी र फबचेरीसीले शक्ति दियोस र गुरूपद्म सम्भवले सहयोग गरोस भनी गरिने घेवा कार्यक्रम खेम्बो सोनम छिरिङ गुरु र भिना पनौटी छेलिङ गुम्बाका लामा गुरूहरूको बाहुलीबाट घेवा सम्पन्न हुने भएकोले सम्पूर्ण आफन्तजनलाई निमन्त्रण

0: लिमिटेडको संचालक समितिको 12 बैठकको निर्णय अनुसार 29 वार्षिक साधारण सभा इकाईगत साधारण सभा सहित केन्द्रीकृत साधारण सभाको आयोजना गरिएकाले सम्पूर्ण शेर सदस्यहरूलाई फोटो प्रमाणित भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
1: साधारण सभाका एजेण्डाहरू सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 83-84 बजेट, लेखा सुपरिवेशन समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी,
0: अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणको लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनको लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध।
1: असोज 6 गते इकाई 1 कालीदेवी सेवा केन्द्र अन्तर्गतका शीर्ष सदस्यका लागि भीमेश्वर नगरपालिका 9 सूर्के भण्डारे, अग्रगामी सेवा केन्द्र अन्तर्गत जाइका भवन बोच, भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलाखा बजार, भीमेश्वर नगरपालिका वडा नम्बर 7 का सदस्यका लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
0: असोज 10 गते इकाईगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेर सदस्यको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कारिङचोक माध्यमिक विद्यालयको प्रांगण बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म।
1: साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन अनुरोध गरिन्छ। थप जानकारीको लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलाखा 0949-421-671 र 0949-421-912।

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोपाइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना

0: पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका 2 ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510661 98510661।
2: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
3: पाँडे पनि किन दुखेको पक्ष वहाँ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको यस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
2: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हौ मलाई त।
3: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
2: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
3: यही हो त? त्यही पुरानो विश्वासिलो थापा बजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
4: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टेल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
1: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
4: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 98510685595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 98510685590।
5: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
6: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
5: सम्झना होस्, जाड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
6: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चार पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो, खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
5: होसियार हुनुहोस्। जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
6: सजग बन्नुहोस्। कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
5: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
6: त्यसैले आजैबाट सचेत बनौं, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
5: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्कार, कार्यक्रम सुनौलो बिहानीको प्रतीक्षामा रहनुभएका तमाम आदरणीय श्रोता मित्रमा हार्दिक स्वागत छ। कार्यक्रमको साथमा उपस्थित छु म विनिता, प्रविधिमा हुनुहुन्छ साथी सुजन, अनि साथमा हुनुहुन्छ पण्डित बद्रीप्रसाद सापकोटा र लामा गुरु दुपालामा। असल कर्मभित्र आफूलाई चिनाउने रहर हामी सबैसँग छ। यी रहर, उत्साह, उमङ्ग प्रत्येक बिहानी सधैँ आउने गर्छन्। हरेक बिहानीले दिने ऊर्जा र शक्तिलाई सुन्दर बिहानी बनाउनको लागि हामी सबै प्रतिबद्ध छौं। यही प्रतिबद्धतालाई थप बलियो बनाउन कार्यक्रम सुनौलो बिहानीका साथ तपाईँको आवाज भनेर हरेक दिन तपाईँको घर दैलो र चुलोमा आउने गर्छौं। एक दिन, दुई दिन हुँदै महिनौ अनि वर्ष भएर युग बितिरहेको छ। समयले मानिसलाई यसरी नै चलायमान गराइरहेको छ। यही समयलाई हुत्याउने क्रममा, यही समयलाई अगाडि बढाउने क्रममा बिहानी सबैभन्दा पहिला हाम्रो जीवनको उमङ्ग भनेर आउने गर्छ। बिहानीको यो कार्यक्रममा बसेर आफू र आफूलाई सुनौ, आफ्नो लागि सुचौं र दिनभरको शुभ कार्यको लागि पूर्व तयारी गरौं। आज तपाईँको राशिफलमा के कुराहरू उल्लेख गरिएका छन्, पण्डित बद्रीप्रसाद सापकोटाको सुमधुर वाणीमा राशिफल सुनौ।
1: मन राखुन सबले दुर्योधन समान, कर्णै समान दानमा, तगत श्री बलरामकै जति होस् बातकै काममा, राजा धर्म कुमारकै जति होस् श्री ब्रह्म ज्ञान अनि विदुरकै सारी ज्ञान होस् सुजनले मानुन बडाले पनि।
2: नमस्कार, रेडियो सैलुङ सामुदायिक एफएम बैनी थुप्लो 7 MHz म बद्रीप्रसाद सापकोटा। आज विक्रम सम्बत 2083 साल भाद्र शुक्ल पक्ष सन् 2026 सेप्टेम्बर 16 तारिक भाद्र 31 गते बुधबार पञ्चमी तिथि 7:49 मात्र दक्षिणायण वर्षा ऋतौ रौद्र नाम सम्मत सर विशाखा नक्षत्र धातजो तुला राशिका पश्चिममा श्वेत चन्द्रमा छन्। सायद गर्दा लाभ हुने आजका जोगिनी दक्षिणमा छन्, सायद गर्दा पछाडि र बायाँ जोगिनी पार्ने। आजका दिन 30:41 छन्। उदय 5:50 अस्तय 18:06 हुन्छ। अब कार्यक्रम शुरू गरौं।
3: राशिफलबाट मेष राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ। आफन्तको लागि समय खर्च हुन्छ। तपाईँले कुनै कुराको पनि ढिबी नगर्नुहोला। ढिबी गर्नुभयो भनेदेखि केही अप्ठ्यारो पनि आउँछ। त्यसकारणले अनि आफूले बोल्दाखेरिमा अलिकति होसियार राखेर बोल्ने बानी गर्नु। वृष राशि हुने मित्रहरू आज तपाईँको समय सामान्य छ। तपाईँले विश्वास गरेका मानिसले त्यो धोका दिनेछन्। तपाईँको स्वास्थ्य अलिकति केही गडबड हुन पनि सक्छ र सावधानी अपनाउनु पर्ने पनि देखिएको छ। मिथुन राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, फलदायी हुन्छ। तपाईँको महत्वपूर्ण काम बढ्न सक्छ। व्यापार वा कृषिजन्य कारोबारबाट काम बढ्ने सम्भावना देखिएको छ। कर्कट राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँले सार्वजनिक सभा समारोहमा सहभागी हुनुपर्नेछ। नोकरी वा गरेको काम त्यति राम्रो नहोला तापनि छाड्ने अवस्था भएको छैन, नछाड्नुहोस्। सिंह राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ। तपाईँका व्यवहारका अप्ठ्याराले समस्या निकाल्न सक्दछ। तपाईँको हौ तपाईँको त्यही समस्याको लागि धन खर्च पनि केही हुने सम्भावना पनि देखिएको छ। खर्च गर्दाखेरिमा अलि होस राखेर विचार पुर्याएर गर्नुहोला अनि राम्रो उत्साहपूर्वकले काम गर्दै लैजानुहोस्, राम्रो हुन्छ। कन्या राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ। तपाईँको मन कतै लोभ लालचतिर जान सक्छ वश गर्नुहोला, लोभ गर्नु हुँदैन त कसैको केही चिजमा पनि। लोभ गर्यो भनेदेखि त्यसले सजाय दिन्छ र मनस्थिति एकदम डरो पारेर विचार गहिरो गरेर विचार पुर्याएर काम गर्दै लैजानुहोस्, राम्रो सफल हुन्छ। तुला राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँको शिक्षा क्षेत्र ठिकै छ, शिक्षामा मेहनत गरे अनुसार सफलता हुने देखिएको छ, विचार पुर्याएर काम गर्नु सफल हुन्छ। त्यसै राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँका शत्रुहरू परास्त हुनेछन्, नयाँ काममा सहभागी हुनुपर्नेछ, व्यवहारिक कठिनाइका कारणले गर्दाखेरिमा अलिकति केही टाउको दुख्ने केही व्यथाहरू त्यस्तो हुन सक्ने सम्भावना छ, त्यस कारणले आफूले बडो धैर्यतापूर्वक गरेर काम गर्दै लैजानुहोस्, राम्रो सफल हुन्छ। धनुराशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँको कुनै देवालय मठ मन्दिरको यात्रा हुनेछ, सार्वजनिक सभा सम्मेलनमा सहभागी हुनुपर्ने पनि देखिएको छ, त्यहाँ इष्टमित्रहरूसँग भेटघाट पनि हुने सम्भावना छ। मकर राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँले राम्रो समाचार सुन्न सक्नुहुनेछ, आज तपाईँले देवालय कोही मठ मन्दिरहरूको महत्वपूर्ण ठाउँको यात्रा गर्नुपर्ने सम्भावना देखिएको छ। कुम्भ राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ, कतै घाउ चोट लाग्न सक्ने सम्भावना छ, केही होसियारै गर्नुहोला, अब केही कतै धन लाभको जोग पर्छ र त्यो धन केही खर्च हुने सम्भावना पनि देखिएको छ, धैर्यतापूर्वकले काम गर्दै लैजानुहोस्, राम्रो हुन्छ। मीन राशि हुने मित्रहरू आज तपाईँको समय राम्रो छ, तपाईँले शिक्षाको परामर्शदाताका रूपमा काम गर्ने अनुकूल मिल्नेछ, तपाईँको मनमा अति सन्तोषजनक पनि हुन सक्ने सम्भावना छ, आय आर्जनमा राम्रो हुने देखिएको छ, विचार पुर्याएर काम गर्दै लैजानुहोस्, राम्रो सफल हुन्छ। राशिफलले तपाईँलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला। श्रोता, हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौं। तपाईँलाई आजको राशिफल अंश कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz, चरीपुर चरी ध्यान दोलखा। भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिस्थित हुने बाचाका साथ आजको राशिफल अंशबाट म पति प्रसाद सापबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।
0: तपाईँको दिनभर कस्तो रहन्छ भन्ने संकेत स्वरूप पण्डित बद्री प्रसाद सापकोटाको मधुर वाणीमा राशिफल अंश सुनिसक्नु भएको छ। यो राशिफलले पक्कै पनि तपाईँलाई आजको दिन कसरी अगाडि बढाउने भन्ने कुरा निर्धारण गर्न सहयोग गर्ने। श्रोताबिन, हामी सफलतामा फुरुङ्ग हुन्छौं अनि दुःख पर्दा छटपटाउँछौं। पुनः नयाँ बिहानी आउनेछ भनेर हामी आशावादी भएर बाँच्नुपर्छ। यस्तो विचार राखी आत्माले पहिचान लिन खोजेको सत्यको यथार्थसँग परिचित हुन सुनौलो बिहानीले सिकाउँछ। सूर्य उदाएपछि अस्ताउँछ, शुरू भएपछि यसको अन्त्य अवश्य हुन्छ। समयलाई पर्खनुपर्छ, बिहानीले हामीलाई पर्खन सिकाउँछ। केही समय हामी लामा गुरु जुक्ता लामाको लामा राशिफल सुन्ने प्रयत्न गरौं। लामा राशिफल लिएर आउँदै हुनुहुन्छ लामा गुरु जुक्ता।
4: ए महो तोडल छेगे इंगे सिंगाम छो छेगे दुसुन के गामे बादल जेडालों जो देवा छेंबोग।

0: आज विक्रम संवत 2083 भदौ 31 गते बुधबार सेप्टेम्बर 16 तारिक र बुद्धिस्ट पात्र अनुसार आज दावा गेबाङ 5 गते मुसानीमा र आजको जोक कस्तो छ आज आफन्त बसी धेरै गफ गर्ने केही छलफल गर्ने सल्लाह गर्ने कुनै पनि आयोजनाहरू गर्नु राम्रो दिन छैन छेउर गरी केस खाने दिन राम्रो छ र आजको सा अनि लुङ ठेजोर चाहिँ सालुङ परेको छ र आजको भूमतोङ चाहिँ जुन दक्षिण परेको छ आज चाहिँ यो जोगिनी चाहिँ दक्षिण परेको छ यसलाई पछाडि पारे राम्रो होला लो वर्ग तालो घोडा वर्गको मित्रलाई आज सिसा सी भनेको पूर्व पश्चिम उत्तर दक्षिण चारैपट्टिबाट तपाईँलाई राम्रो चिजहरू हातमा नपर्ने जोगले बताएको छ लोग्लो भेडा वर्गको मित्रलाई आज राम्रै देखेको छ यहाँले कुनै पनि त्यस्तो अप्ठ्यारो चिजहरू भोग्न नपर्ने देखेको छ तेलो बाँदर वर्गको मित्रलाई आज राम्रै देखेको छ तपाईँले पनि गरेको गर्नु खोजेको काम सफल भएर जाने देखेको छ झ्यालो चरा वर्गको मित्रलाई आज राम्रो यहाँले पनि कुनै त्यस्तो अप्ठ्यारो बाधाहरू भोग्न नपर्ने भएकोले एकदम सफल प्राप्त मिल्नेछ खिलो कुकुर वर्गको मित्रलाई आज धर्मको तिथि धर्म गर्नुहोस् पुण्य कमाउनुहोस् आयुक बढाउनुहोस् निरोगी हुनुहोस् धर्मती बन्नुहोस् पापबाट मुक्त हुनुहोस् तपाईँ धर्मबाट मात्रै तपाईँले सुख शान्ति मिल्नेछ पाप भए दुःख हुनेछ त्यो कुराहरू बुझ्नुहोस् र धर्म गर्नुहोस् राम्रो हुनेछ फक्लो बदल वर्गको मित्रलाई आज रास्ता भएकोले टाढो यात्रा आर्थिकको कारोबार लिन दिन सम्पूर्ण सफल भएर जाने तपाईँको जोगले बताएको छ तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला आजको लो वर्ग जोग तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला ठेगाना यस प्रकार रहेको छ रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज चरीकोट चरीयाङ दोलखा यहाँले जुनसुकै काम गर्नु अघि आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहयोग गरी कार्य गर्नुहोला सम्पर्क नम्बर 98 40 92 67 61 सम्पर्क गरी सोध्न सक्नुहुनेछ भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन टरिदेले फ्याफुल्ला नमस्कार सेवा शुभ दिन
1: भर्खरै तपाईँले लामा गुरु डुक्पा लामाबाट राशिफल अंश सुनिसक्नु भएको छ समयले दिने चुनौती र अवसरलाई राशिफलको माध्यमबाट नयाँ सोचको विकास गरी चलायमान बनाउन सक्छौ जीवन भङ्गुर हो यो कुनै पनि बेला नष्ट हुन सक्छ यस कुरालाई सधैँ यादमा राखी आफूलाई प्राप्त अवसरको प्रयोग गर्न कदापि पछि पर्नु हुँदैन घुमिरहने जीवन चक्रको क्षणलाई सुन्दर अनि सुनौलो बनाउनको लागि हामी सुनौलो बिहानीमा पवित्र कार्यक्रम लिएर उपस्थित भएका छौं राशिफल अंशपछि अब भने रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रम झलक तपाईँ सामु प्रस्तुत गर्नेछौ त्यस पछाडि दोलखा र दोलखा आसपासका देशजनहरूले गाउनु भएको मौलिक भजन मौलिक श्लोकहरू तपाईँलाई सुनाउनेछौ।
2: Yeah.

Assalamualaikum.

0: श्रोताबिन, हाम्रो समाज यिनै इन्द्रियहरूको संगम हो जहाँ विभिन्न संस्कार र संस्कृतिहरू रमेका हुन्छन्, जमेका हुन्छन्। भजन, श्लोक, रामायण, विभिन्न कहावतहरू हाम्रा फरक फरक संस्कृतिहरू हुन्। त्यही संस्कृति मध्ये सबैका मुखमा कण्ठस्थ रहेको रामायणको श्लोक तपाईँले सैलुङ निवासी ज्येष्ठजन बलराम बुढा र केदार पाण्डेको यो निकै मिठो आवाजमा सुनि सक्नु भएको छ। नेपालमा अनेक जाति र संस्कृतिहरू छन्। यी संस्कृतिले सँगै हाँसौं, सँगै बाँचौं र मिलेर अगाडि बढौं भन्ने सन्देश दिन्छ। हाम्रो समाजमा विभिन्न व्यवहारबाट नै संस्कृति जन्मिन्छ। यिनी संस्कृति, संस्कार, धर्म र परम्परालाई जीवनमा उपयोग गर्न सके जीवनलाई सुसंस्कृत बनाउन सकिन्छ। त्यसैले हाम्रा अग्रज ज्येष्ठजनहरूले आफ्नो जीवनलाई सुसंस्कृत बनाउनको लागि, समाजलाई अगाडि बढाउनको लागि धर्म, संस्कार र परम्परालाई अँगाले। यही धर्म, संस्कार र परम्पराको एउटा स्वरूप हो। फेरि पनि म तपाईँलाई आदरणीय ज्येष्ठजन केशरबहादुर बस्नेतले गाउनु भएको रामायणको श्लोक फेरि पनि राख्दैछु।
1: जान्थेको सभरी पलो अमिलो पम्फा भनेको भनी

0: लड़का बर्मन का लड़का बने हनुमान ज्योति कौन बन बर्मन का लड़का बने हनुमान रंग का हजूर मापन जल्दी पर्वत को ऊपर पूरी गए छाया विषय राम रहे सुग्रीव लाई खबर बिना भनिता जल्दी हनुमान गए आज्ञा पाए सूर्य भिले दर्शन प्रभु को गरे सभी सारे सुनी मंत्री मगन का राजा बनाए पनि
1: वहाँ हुनुहुन्थ्यो दोलखा सैलुङ निवासी ज्येष्ठजन किशोर बहादुर बस्ने आदरणीय ज्येष्ठजनले रामायणका श्लोकहरू यसरी वाचन गर्नुभएको थियो। जसरी फुलबारीमा सयपत्री गुलाब कमल बेली चमेली जाई जुहीले सुन्दर बनाएको हुन्छ, त्यस्तै हाम्रो समाजमा पनि यसै मूल्य मान्यताले हाम्रो समाजलाई सुन्दर बनाउन सहयोग गरेको छ। श्रोताबेन कार्यक्रम सुनाउन बिहानी सिक्दैछ असल कर्मभित्र आफूलाई जिनाउने रहर हामी सबैसँग छ। यी रहर उत्साह उमङ्ग प्रत्येक बिहानीसँगै आउँछ। तिनी बिहानीसँगै हामीले नयाँ उमङ्ग र ऊर्जा लिएर तपाईँसँग उपस्थित हुने गरेका छौँ। फेरि पनि तपाईँलाई म अर्को सुन्दर भजन सुनाउँदैछु, सुन्दर रामायणको श्लोक सुनाउँदैछु। आदरणीय ज्येष्ठजन इन्द्रमणि सापकोटाको आवाजमा सजिएको यो रामायणको श्लोक तपाईँलाई म कार्यक्रमको अन्त्यमा राख्दैछु।

0: कार्यक्रम सुनाउने बिहानी सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनाउने बिहानीमा हामीले आदरणीय ज्येष्ठजनहरूका मौलिक भजनहरू पनि सँगसँगै जोड्यौं। पण्डित बद्रीप्रसाद सापकोटाबाट राशिफल अनुसार, लामा गुरु डुक्पा लामाबाट लामा राशिफल, रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रम झलक, यसअघि दोलखा र दोलखा आसपासका ज्येष्ठजनहरूले हुर्काउँदै बढाउँदै र संरक्षण गर्दै आजसम्म ल्याइपुर्याएको लोक भजन, लोक संस्कृति, लोकले गाउने श्लोकहरू तपाईँलाई सुनाउने आजलाई भने कार्यक्रमको निर्धारित समय सकिएको छ। भोलि बिहान फेरि यी र यस्तै प्रसंगसँगै तपाईँ सामु आउनुहुनेछ। रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता अनि प्रविधि संयोजनका साथी सुजनलाई धन्यवाद दिँदै कार्यक्रम सुनाउने बिहानीबाट पण्डित बद्रीप्रसाद सापकोटा, लामा गुरु डुक्पा लामा सँगै कार्यक्रम प्रस्तुता म भूमिका पनि सँगै बिदा माग्छु। नमस्कार, यहाँको दिन शुभ रहोस्।
1: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
2: होइन, के एक्ले गुनगुन गरिरहेको?
1: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
2: अनि के भयो त, लगेर पाले भइगयो नि?
1: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
2: ए, दुर्गायन राजेशान चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
3: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
2: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08
3: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
1: राँगाको मासु पाइने पसल भएको घर सँगै।
3: शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
4: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
3: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
4: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटि देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
3: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848-5840-30।
4: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी, डुबाटे पार्टी, दुलखा।
3: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौ। पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
4: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर दुई बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भारा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
3: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोकबहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589970 र 9841175510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङ्चो गाउँपालिका, वडा नम्बर दुई, बाबरे, कुसावती, दोलखा।
2: यो रेडियो सैलुङको समय सूचक हो।
5: यति बेला बिहानको 7 बजेको छ।

0: नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाई यो समाचार रेडियो सैलुङ समुदायका एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। सरूवा नबाँड्ने कर्मचारीमाथि सरकारको कडक कदम, रवाना नदिएर कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब वसुल्ने परिपत्र। मुगु जिल्लामा केन्द्रबिन्दु बनाएर आज बिहान 2 पटक भूकम्प। पेट्रोलियम पदार्थको भाव यथावत राख्ने नेपाल आयल निगमको निर्णय। र भटेकोसी बाढ़ीमा परिव्यापत हुनुभएको परिवारलाई राहत दिने दोलखाको सैलुङ गाउँपालिकाको निर्णय।
1: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
2: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
1: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार्स को चरिकोट दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: अब समाचार विस्तारमा। सरूवा भएका कर्मचारी खटाएका कार्यालयमा हाजिर नहुने समस्या बढ़ेपछि सरकारले कड़ा कदम चालेको छ। कर्मचारीलाई खटाइएको कार्यालयमा जान रमाना रोक्ने कार्यालय प्रमुखलाई प्रमुख र लेखा प्रमुख समेतको तलब असुल्ने चेतावनी भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिएको छ। मन्त्रालयले मंगलबार परिपत्र गर्दै सबै मन्त्रालय, आयोग, सचिवालय, 7 प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, स्थानीय तहलाई सरूवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्रै अनिवार्य रूपमा रमाना दिन आग्रह गरेको छ। सरूवा भएका कर्मचारीलाई विभिन्न वाहनामा साबिकै कार्यालयमा राखेर कामकाज गराउने र रमाना नदी तलब भुक्तानी समेत तलब भत्ता समेत भुक्तानी गर्ने प्रवृत्ति देखिएपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो। सरूवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिई सरूवा भएका निकायमा हाजिर गराउनु पर्ने स्पष्ट कानूनी व्यवस्था निजामती ऐन 2049 तथा नियमावली 2050 रहेको छ। तर पछिल्लो समय सरूवा भएका कर्मचारीलाई बहाली म्याच सकिँदा समेत रमाना नदिने, विभिन्न वाहनामा साबिकै कार्यालयमा राखी कामकाज गराउने तथा तलब भत्ता समेत भुक्तानी गराएको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ। यस्तो प्रविधिले स्थानीय स्तरमा जनशक्ति अभाव भई सेवा प्रवाहमा गम्भीर समस्या सिर्जना हुन पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले कानूनी व्यवस्था आउनुहुँदै खटाएको निकायमा जान सरूवाको नमाना नदिने कार्यालय प्रमुख र साबिकै कार्यालयबाट तलब भत्ता भुक्तानी दिने लेखा प्रमुखलाई कार्यवाहीको चेतावनी दिएको छ। मुगु जिल्लालाई केन्द्रबिन्दु बनाएर आज बिहान 2 पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान 1:51 र 4:28 बजे भूकम्प गएको हो। केन्द्रका अनुसार बिहान 1:51 बजे 4.5 म्याग्निच्युड र 4:28 बजे 4.2 म्याग्निच्युडको भूकम्प गएको हो। भोटेकोसी बाढ़ीमा परि हालसम्म 1,399 जनाको शव फेला परेको छ। बाढ़ी पश्चात अझै 5,180 जना सम्पर्कविहीन हुनुहुन्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज हिजो साँझ सार्वजनिक गरेको विवरण अनुसार चितवनमा 364, नवलपरासी पूर्वमा 332, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रोसुवामा 189, गोर्खामा 78, धादिङमा 72, तनहुमा 38 शव फेला परेका छन्। उपचारको क्रममा काठमाडौँमा 2 जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। हालसम्म फेला परेका शवमध्ये 104 शनाखत भएको छ। बाँकी शवको पहिचानको लागि डीएनए परीक्षण लगायतका प्रक्रिया अघि बढ़ाइएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढ़ीपछि हालसम्म 13,742 जनाको उद्धार गरिएको छ। प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालय मार्फत 150 जना परामर्शदाता परिचालन गरिएको छ। नेपाल प्रहरीले सञ्चालन गरेको 166 वटा सामुदायिक सचेतना कार्यक्रम मार्फत 45,328 जनाले परामर्श सेवा लिनु भएको छ। बाढ़ीबाट विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्दै आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले राहत तथा व्यवस्थापनको कामलाई निरन्तरता दिइरहेको छ। इण्डियन आयल कर्पोरेशन आईओसीबाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढ़ेर आए पनि नेपाल आयल निगमले खुद्रा बिक्री मूल्य भने यथावत राख्ने निर्णय गरेको छ। बोटेकोशी नदीमा आएको बाढ़ीका कारण सिर्जना भएको कठिन अवस्थालाई ध्यानमा राखेर निगम संचालक समितिको निर्णय अनुसार साबीको मूल्य नै कायम राखिएको हो। मध्यपूर्वमा चलिरहेको युद्धको कारण अन्तर्राष्ट्रिय बजारमा भने पेट्रोलियम पदार्थको भावमा उतार चढ़ाव हुने गरेको छ। आईओसीबाट प्राप्त पछिल्लो खरिद मूल्य अनुसार पेट्रोलमा प्रति लिटर 12.40 रूपियाँ र डिजेलमा प्रति लिटर 4.65 रूपियाँ बढ़ेर आएको छ। तर पेट्रोल डिजेल तथा मटीतेल खुद्रा बिक्री मूल्य साबिकै सरह पहिलो वर्गमा प्रति लिटर 197.50 रूपियाँ, दोस्रो वर्गमा 199 रूपियाँ र तेस्रो वर्गमा 200 रूपियाँमा कायम भएको छ। पहिलो वर्ग अन्तर्गत चाराली, विराटनगर, जनकपुर, अम्लेगंज, भलबारी, नेपालगंज, धनगढ़ी, वीरगंज, दोस्रो वर्गमा सुर्खेत, दाङ तथा तेस्रो वर्गमा काठमाण्डु, पोखरा, दिपायल रहेका छन्। खाना पकाउने ग्यासको भाउ पनि प्रति सिलिण्डर 2060 रूपियाँ यथावत राख्ने निगमले जनाएको छ। अब एकैछिन व्यापारिक विश्राम।
4: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
5: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
6: सुन्नु हो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 98511-65046।
7: अविनाश, तिमी किन निराश छौ त?
8: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
7: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440-59929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 98440-30282।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
0: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको सैलुङ गाउँपालिकाले भुटेकोशी बाढ़ीमा परि विपत्त हुनुभएका परिवारलाई राहत दिने निर्णय गरेको छ। पालिकाले भुटेकोशी नदीमा आएको बाढ़ीमा परि विपत्त हुनुभएका पालिकाका नागरिकका परिवारलाई राहत दिने निर्णय गरेको हो। पालिकाको बैठकले पालिकाका विपत्त हुनुभएका व्यक्तिहरूका आफन्तलाई प्रति परिवार 50,000 रूपियाँ रकम राहत स्वरूप दिने पालिकाले निर्णय गरेको जनाएको छ। वडा कार्यालयको सिफारिशको आधारमा राहत उपलब्ध गराइनेछ। रसुवा बाढ़ीमा परि पालिकाका 5 जना व्यक्ति अझै सम्पर्कविहीन हुनुहुन्छ। दोलखामा हाल भुटेपछि बाढ़ीमा परि 60 जना व्यक्तिहरू सम्पर्क विहीन हुनु भएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ। भदौ 10 गते आएको भुटेपछि बाढ़ीमा परि जिल्लाका विभिन्न पालिकाका 60 जना व्यक्तिहरू सम्पर्क विहीन हुनु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक किरण रूपचन्दले जानकारी दिनुभयो। उहाँका अनुसार बाढ़ीमा पर्नु भएका 104 जनाको उद्धार गरिएको छ। दोलखामा रसुवाको भोटेपछि बाढ़ी पहिरोमा परि बेपत्ता भएकाहरू 11 जनाको आफन्तको डीएनए नमूना संकलन भएको छ। बाढ़ीमा परि सम्पर्कविहीन हुनुभएको दोलखाले नागरिकहरूको पहिचान सजिलो बनाउनको लागि जिल्ला प्रहरी कार्यालय दोलखाको सिफारिशमा पशुपति चौनगाई स्मृति अस्पताल दोलखामा भदौ 19 गतेबाट डीएनए परीक्षण नमूना संकलन शुरू गरिएको दोलखाका प्रहरी निरीक्षक किरण लोपचन्दले जानकारी दिनुभयो। उहाँका अनुसार हालसम्म 11 जना आफन्तको डीएनए नमूना संकलन भएको हो। आफन्तहरूले हराइरहेका व्यक्तिको डीएनए प्रोफाइलसँग तुलना गर्नको लागि बाबु आमा छोरा वा छोरी मध्ये कुनै एकजनाको ताजा रगतको नमूना उपलब्ध गराउनु पर्नेछ भने नमूना संकलनको लागि आफन्तहरूले 2 प्रति पासपोर्ट साइजको फोटो सहित जिल्ला प्रहरी कार्यालय वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ। बाढ़ीपछि फेला परेका व्यवहारी सिस्वप वा शारीरिक विभिन्न अंगहरूको सही पहिचान र शनाखत सुनिश्चित गर्ने उद्देश्यले जिल्लामा पनि आफन्तहरूलाई डीएनए नमूना उपलब्ध गराउन जिल्ला प्रहरी कार्यालय दोलखाले आग्रह गरेको छ। बाढ़ीमा परि दोलखामा हालसम्म 60 जना व्यक्तिहरू सम्पर्कविहीन हुनु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। काभ्रेप्लाञ्चोक जिल्लामा भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा व्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रक्रिया अन्तर्गत हालसम्म 6329 वटा निवेदन संकलन भएका छन्। तीमध्ये सबैभन्दा ठूलो संख्यामा अव्यवस्थित बसोबासी 5439 निवेदन छन् भने भूमिहीन सुकुम्बासी 707 र भूमिहीन दलित 183 रहेका छन्। क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा तास खेल्ने खेलाउने गरेको आरोपमा दोलखाका 1 जना सहित 11 जना पक्राउ पर्नु भएको छ। काठमाडौँको बुढा नीलकण्ठ नगरपालिका वडा नम्बर 1 मा रहेको गडोर क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा दोलखाका 1 सहित 11 जना पक्राउ पर्नु भएको हो। पक्राउ पर्नेहरूमा दोलखाको 32 वर गाउँपालिका वडा नम्बर 8 का 35 वर्षीय नारायण खत्री, रामेछापको गोकुल गंगा गाउँपालिकाका विकी लामा, रामेछापको उमाकुण्डा गाउँपालिकाका आशिष खड्का, सिन्धुलीको गोल नजर गाउँपालिकाका ज्योति मगर, सुलुखुम्बुका नुवाङ शेर्पा, सुलुखुम्बुको दुधकुण्डा नगरपालिकाका पासाङ शेर्पा, काभ्रेको रोशी गाउँपालिकाका अशोक लामा लगायतका रहनु भएको छ। उहाँहरूलाई परिषद काठमाडौँ र प्रहरी प्रभाव बुढा नीलकण्ठको संयुक्त टोलीले पक्राउ गरेको हो। उहाँहरूको साथबाट मोबाइल 9 वटा नगद सठै प्रयोग गर्नुहुने क्वाइन 50,000 लेखिएको क्वाइन 10,000 लेखिएको कैन 19,000 100 लेखिएको कैन 88 वटा भेटिएको प्रहरीले जनाएको छ। भाद्र शुक्ल गणेश चतुर्दशीका दिनमा काभ्रेको पनौतीमा 308 कुमारको पूजा गरिएको छ। पनौती बोलबम परिवार संघले हरेक वर्ष आयोजन गर्दै आएको कुमार पूजा यस वर्ष पनि गुप्तेश्वर महादेव मन्दिरदेखि आगर टोलसम्म बालकहरूलाई सहभागी गराएर गरिएको हो। संघका सचिव पञ्चाराम श्राष्टका अनुसार कुमार पूजा करिब 1 दशकदेखि निरन्तर हुँदै आएको छ। 6 महिना अघिदेखि 5 वर्षसम्मका बालबालिकालाई कुमारको रूपमा पूजा गर्ने परम्परा रहेको छ। पूजामा शुरूमा अष्ट मातृकाका रूपमा 10 जनालाई पूजा गरी त्यसपछि 308 कुमारलाई टीका, फूलपाती, टोपी लगाउनुको साथै प्रसाद, चकलेट, बिस्कुट लगायतका मिष्टान्न परिकारहरू वितरण गरिने बताइएको छ। अब मौसम सम्बन्धी जानकारी। गैराती देशका धेरै जसो ठाउँमा हल्का पानी परे पनि गण्डकी र कोशी प्रदेशमा भने ठूलो पानी परेको छ। पछिल्लो 12 घण्टामा संकुवा सभाको टाँसी गाउँमा सबैभन्दा धेरै 247 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै तनहुँको थप्रेकमा 157 मिलिमिटर, स्याङ्जाको दण्ड स्वारामा 127 मिलिमिटर वर्षा मापन भएको छ। साथै कास्की, लमजुङ, गोर्खामा पनि 60 मिलिमिटर भन्दा धेरै वर्षा भएको छ। अहिले गण्डकी प्रदेशको केही ठाउँ, कोशी, मधेस, बागमती र कर्णाली प्रदेशका थोरै ठाउँमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। ती आसपास क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाले अनुरोध गरेको छ। आज कोशी बागमती गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। साथै मधेश प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशका तराईका केही

0: नगरपालिका कम्प्लेक्स भएको घरमा। स्वदेश तथा विदेशका फाइभ स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलाहाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इण्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूको लागि खाने र बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलाखा, सम्पर्क नम्बर 98410-1709। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
5: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
0: हाम्रा सेवा तथा सुविधाहरू: लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
6: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार, चरीकोट, दोलखा। सम्पर्कको लागि 98-41-57-70-69।
4: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
7: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ।

0: साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
1: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ। हाम्रा सेवा तथा सुविधाहरू:
2: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
1: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
2: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
3: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
4: यस संस्थाको सञ्चालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 औं वार्षिक साधारण सभा हुने भएको हुँदा सम्पूर्ण सदस्यहरूलाई अनिवार्य रूपमा साधारण सभामा उपस्थित हुन अनुरोध गर्दछौ।
3: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्य दिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा,
4: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृति गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकै निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध।
3: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान: मिति 2083 साल भदौ 26 गते, ठुलो पातल, चिपचिपे। क्षेत्र: साविक ठुलो पातल गाविस, वडा नम्बर 1236789। भदौ 26 गते, ठुलो पातल निगाले, साविक ठुलो पातल गाविस, वडा नम्बर 4 र 5, जिरी नगरपालिका। भदौ 27 गते, नामदु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6-7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट। भदौ 28 गते, गैरीमुदी जनज्योति मावि, साविक गैरीमुदी र मिर्गे गाविस।
4: भदौ 29 गते, जुगु नीलाकण्ठेश्वर मावि, गौरी शंकर गाउँपालिका। भदौ 30 गते, क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालय, साविक क्षेत्रपा गाविस र साविक जुगु गाविसको गैरी र उर्लेनी। असोज 1 गते, मार्बु वडा कार्यालय, बैतेश्वर गाउँपालिका, वडा नम्बर 7। असोज 2 गते, चरीकोट हाम्रो रेडियो हल, भीमेश्वर नगरपालिका, कालिङचोक, बिगु, सैलुङ, मेलुङ र तामाकोशी गाउँपालिका। असोज 3 गते, रोयल बैंक्वेट, जडीबुटी, काभ्रे प्लान्चोक, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू, र भदौ 5 गते, मुख्य कार्यालय मैना पोखरी, बैतेश्वर गाउँपालिका, वडा नम्बर 4-5, वडा नम्बर 3 को यार्सा र मजुवा, बैतेश्वर गाउँपालिका, वडा नम्बर 8 को एवो।
3: समय: बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। वार्षिक साधारण सभामा उपस्थितिको लागि निम्न बमोजिम योग्यता पुगेको हुनुपर्नेछ:
4: मिति 2083 साल श्रावण 22 गते सम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
3: सदस्यको व्यक्तिगत विवरण केवाईएम अध्यावधि भएको हुनुपर्ने।
4: सदस्यता निलम्बन खारेज वा स्थगन नरहेको हुनुपर्ने।
3: ऋण कारोबार गरेको भए ऋणको भाखा ननागेको हुनुपर्ने।
4: 2083 असार मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
3: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
4: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्ने।
3: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
4: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थित जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले मिति 2083 साल असोज 5 गते अन्तिम उपस्थित केन्द्र रहेको सभाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
3: थप जानकारीको लागि मुख्य कार्यालय मैना पोखरी सम्पर्क फोन नम्बर 049-411-030, नामदु सेवा केन्द्र नामदु 9851-32-2136, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 9851-32-2137, जुंगु सेवा केन्द्र जुंगु 9851-32-2141, चरीकोट सेवा केन्द्र चरीकोट 9851-32-2134, काठमाडौँ सेवा केन्द्र काठमाडौँ 9851-32-2147।
4: भेषबहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका दुलखा।
1: जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका दुई जुंगु दोलखाको मिति 2083 साल भाद्र 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 27 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। शेर सदस्यज्यूहरूलाई आफूलाई पाएक पर्ने स्थानमा अनिवार्य उपस्थित हुनको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने इकाई मिति र स्थान इकाई नम्बर 1 2083 साल असोज 24 गते स्थान क्लासिकल दरबार ब्याङ्केट जडीबुटी काठमाडौँ अरणीको बसप्राक सँगै इकाई नम्बर 2 असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट इकाई नम्बर 3 असोज 26 गते गौरीशंकर गाउँपालिका 5 एबी थान हाट घर इकाई नम्बर 4 असोज 27 गते हिमवर्ती माध्यमिक विद्यालय गौरीशंकर 7 मार्बु असोज 27 गते गौरीशंकर 6 जयन्तीपुर सेवा केन्द्र परिसर इकाई नम्बर 5 असोज 28 गते माने डाँडा माध्यमिक विद्यालय गौरीशंकर 4 झाँकु इकाई नम्बर 6 असोज 29 गते यारसा आधारभूत विद्यालय गौरीशंकर गाउँपालिका 1 यारसा असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गरी डाँडा र इकाई नम्बर 7 असोज 30 गते जनउपकार साहकोष परिसर गौरीशंकर गाउँपालिका 2 जुगु प्रतिनिधिमूलक समेत समय बिहान 11 बजेबाट 4 बजेसम्म। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने सम्बन्धमा बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा व्यवस्थापनको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट गर्ने सम्बन्धमा सहकारी एकीकरण सम्बन्धमा र विविध साधारण सभामा भाग लिन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्य पहिचान विवरण केवाईएम हालसम्म अध्यावधिक नभएका शेष सदस्यहरूले साधारण सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा दुई प्रति फोटो नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई विवरण अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएका शेष सदस्यहरूले बचत तथा ऋण ऋणको किस्त साधारण सभा अगावै नियमित गरिसक्नु पर्नेछ। 2083 भदौ 8 गतेसम्म सदस्य बन्नुभएका स्थिर सदस्यहरूलाई मात्र साधारण सभामा सहभागी गराइनेछ। वार्षिक साधारण सभामा बिना सूचना लगातार तीन पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकोले संस्थाको वार्षिक साधारण सभामा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण शेर सदस्यज्यूहरूमा अनुरोध गर्दछौं। खड्कबहादुर खड्का सचिव जनउपकार बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 दोलाखा।

0: Mania Extreme Energy Drink.
1: 3 कालीनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना.
2: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 औं वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई आफ्नो पाएको पर्ने स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ.
1: साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा, लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित सम्बन्धमा,
2: आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षक नियुक्ति र नेटको पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, साधारण सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा, साधारण सभाको माइनुट बन्द गर्न शेर सदस्यहरू मध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा.
1: क्षेत्रीय साधारण सभाको मिति, समय र स्थान बारे विस्तृत जानकारी. मिति 2083 साल असोज 7 गते, समय बिहान 9 बजेदेखि 11 बजेसम्म. स्थान श्री कालीनाग मन्दिरको हल. कार्यक्रम सभा उद्घाटन. उपस्थित हुने शेर सदस्य आमन्त्रित अतिथि. असोज 7 गते मध्याह बाह्र बजेदेखि अपराह्न 4:30 सम्म. छहरा चौतारो मलेपु क्षेत्रीय सभा मलेपु टोल सबै. असोज 7 गते मध्याह 12:30 देखि दिउँसो 2:30 सम्म. श्री सितका माध्यमिक विद्यालय सितका क्षेत्रीय सभा तोरीखेत झमासी सितका ठूलाखेत. असोज 7 गते दिउँसो 3 बजेदेखि 5 बजेसम्म भदौरे डुडेरी प्रतीक्षालय क्षेत्रीय सभा भदौरे कात्तिके कालीमाटी. असोज 8 गते बिहान 7 बजेदेखि 4 बजेसम्म क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँ क्षेत्रीय सभा काठमाडौँ भक्तपुर ललितपुर.
2: असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म वडा नम्बर 9 को प्रांगण क्षेत्रीय सभा साबिक